0: پتا چلا کہ میرے فادر کو ان کے ہیڈ پہ انجری آ رکھی ہے. جب میں نے فوٹو دیکھی تو ان کے ہیڈ کو شیو کر رکھا تھا اور ان کے ہیڈ پہ لائک اسٹچز لگ رہے تھے 4. جب میرے پاپا گھر آئے تو انہوں نے مجھے بتایا کہ جو اسٹوڈینٹس کی پروٹیسٹ, اس میں بس اسٹوڈینٹس نہیں ہے, اس میں راؤڈیز ہے, اس میں ایگریسرز ہیں, اس اپرچونیٹی کا یوز کر رہے ہیں جسٹ ٹو کریٹ کیاؤس.
1: جھارکھنڈ کی بھاجپا سانسدوں نے آج سنسد پریسر میں مہاتما گاندھی کی پرتیما کے سامنے جھارکھنڈ لوک سیوا آیوگ جے پی ایس سی پیپر لیک معاملے کی سی بی آئی جانچ کی مانگ کو لے کر پردرشن کیا. کیندریہ مہیلا اور بال وکاس منتری تتھا کوڈرما سے بھاجپا سانسد انپورنا دیوی نے کانگریس پر اس معاملے پر دوہرا رخ اپنانے کا آروپ لگایا. کیندریہ رکشا راجیہ منتری اور رانچی سے لوک سبھا سانسد سنجے سیٹھ نے کہا کہ جھارکھنڈ میں ہزاروں چھاتر جے پی ایس سی پیپر لیگ اور جے ایس ایس سی بھرتی گھوٹالے کی سی بی آئی جانچ کی مانگ کو لے کر پردرشن کر رہے ہیں.
2: دیکھو جھارکھنڈ کے اندر ہزاروں چھاتر دھرنے بیٹھے ہیں پچھلے 5 دنوں سے, بھاری بارش میں بھی اوپر پلاسٹک لگا وہ بھی چھو رہا لیکن ہل نہیں رہے. ان کی ایک ہی ڈیمانڈ ہے کہ جے پی ایس سی پیپر لیک معاملہ اور جے ایس ایس سی جو بھرتی گھوٹالا اس کی سی بی آئی جانچ کراؤ. جھارکھنڈ کی جنتا نے پوری طرح من منا لیا, سی بی آئی جانچ سے کم سویکار نہیں. کیوں؟ ہمارے یوواؤں کے بھوش کے ساتھ کھلواڑ کرنے کا کسی کو ادھیکار نہیں.
1: आयुष मंत्रालय और इंडिया एआई ने आयुष क्षेत्र में एआई आधारित नवाचार को बढ़ावा देने के लिए समझौता ज्ञापन पर हस्ताक्षर किए हैं. आयुष मंत्रालय ने कहा कि समझौते का उद्देश्य उभरती प्रौद्योगिकियों का उपयोग करके पारंपरिक चिकित्सा में अनुसंधान, डिजिटल स्वास्थ्य, क्षमता निर्माण और नवाचार को मजबूत करना है. ये समाचार आकाशवाणी से प्रसारित किए जा रहे हैं. ताजा समाचार जानने के लिए आप हमारे न्यूज ऑन एआईआर ऐप और सोशल मीडिया हैंडल @EIRNewsHindi को फॉलो कर सकते हैं. ये आकाशवाणी है. پاکستان کے قبضے والے جموں کشمیر میں ناگرکوں پر سرکشا بلوں کی ہنسک کاروائی کے بعد ویروھ پردرشن تیز ہو گئے ہیں. پاکستانی سرکشا بلوں نے راولکوٹ اور میرپور میں بڑی سنکھیا میں ایکتر مہیلا پردرشنکاریوں پر گولیاں چلائیں. وشلیشکوں کا دعویٰ ہے کہ پردرشن شروع ہونے کے بعد سے 125 سے ادھک لوگ مارے جا چکے ہیں. جموں کشمیر سنیکت عوامی کاروائی سمیتی نے سنیکت راشٹر, انتراشٹری مانوادھیکار سنگٹھنوں اور لوک تانترک سرکاروں سے ہستکشیپ کرنے کی اپیل کی ہے. پشچم بنگال کے بردھمان ضلع کے رینسا ٹاؤن شپ میں ایک ناٹکی ابھیان میں بنگال ایس ٹی ایف نے جیش کے ایک سندگھ آتنکوادی حامد منڈل کو گرفتار کیا ہے. مانا جا رہا ہے کہ آتنکوادی سجاد بھٹ گٹ سے جڑا ہوا ہے. آئیزول کے سوچنا اور جن سمپرک منتری پو بی لال چھنزوا نے کہا کہ آکاشوانی آئیزول نے میزو پہچان کو مضبوط کرنے میں مہتوپورن بھومکا نبھائی ہے. آکاشوانی آئیزول کی ہیرک جینتی کے افسر پر اپنے سندیش میں انہوں نے کہا کہ 1966 میں اپنی استھاپنا کے بعد سے اس اسٹیشن نے میزو بھاشا, سنسکرتی, ریتی رواجوں اور پرمپراؤں کے سنرکشن تتھا سموردھن میں مہتوپورن یوگدان دیا ہے. اپنے سندیش میں آکاشوانی کے महानिदेशक राजीव कुमार जैन ने कहा कि बदलते समय में भी आकाशवाणी आइजोल मिजोरम के लोगों के लिए सूचना का एक विश्वसनीय स्रोत और मार्गदर्शक बना हुआ है. मौसम विभाग ने गुजरात और मध्य महाराष्ट्र में मूसलाधार बारिश का रेड अलर्ट जारी किया है. विभाग ने अरुणाचल प्रदेश, पूर्वी राजस्थान, कर्नाटक, केरलम, माहे, पंजाब और पश्चिमी मध्य प्रदेश के कुछ हिस्सों में आज भी मूसलाधार बारिश की संभावना व्यक्त की है. गुजरात के कई हिस्सों में आज फिर हुई तेज बारिश से जनजीवन और सड़क यातायात बुरी तरह प्रभावित हुआ है. हमारी संवाददाता ने बताया है कि मध्य और दक्षिण गुजरात के 13 जिलों में आज तेज बारिश का रेड अलर्ट है.
3: गुजरात में सुबह से ही कई हिस्सों में हो रही मूसलाधार बारिश के कारण सूरत, खेड़ा और आणंद जिलों में कई जगहों पर गंभीर जलभराव देखने को मिला है. व्यापक जलभराव को देखते हुए आज सुबह से ही वडोदरा, सूरत, आणंद और नर्मदा जिले के निचले इलाकों में रहने वाले 720 से अधिक लोगों को सुरक्षित स्थानों पर स्थानांतरित किया जा चुका है. नदियों के बढ़ते जलस्तर के कारण राज्य के 21 बांधों को हाई अलर्ट पर रखा गया है. स्थिति से निपटने के लिए एनडीआरएफ की 17 टीमें, एसडीआरएफ की 33 प्लाटून और सेना के 6 कॉलम भी पूरी तरह से मुस्तैद है. वहीं मौसम विभाग ने मछुआरों को 2 अगस्त तक समुद्र में न जाने की चेतावनी दी है. अपर्णा खुंड, आकाशवाणी समाचार, अहमदाबाद.
1: ओडिशा से हमारे संवाददाता ने बताया है कि राहत और बचाव अभियान जारी है.
4: उड़ीसा में बाढ़ की स्थिति अभी भी गंभीर बनी हुई है. हालांकि महानदी नदी प्रणाली में अब काफी हद तक नियंत्रण में है क्योंकि इसके ऊपरी जलग्रहण क्षेत्र में बारिश